0: हम अकाशवरम तिमन रसकलांगे समूदु बागा मीहुंगे गाता एवरेंगे अख सालिह गे फान फनु वीमे तियबा मीहुं अल्लाहं अलुकं कुराशे अंगव मुन्ने फह एहारुं एवरें अरारुं वा देबयक बेहगें दिये हुए
1: قال يا قوم لم تستعجلون بالسيئة قبل الحسنة